एक बाटा तुसी बाहर जिदे विच उन्हां ने खंदे नाल बाणियां पंज पढ़ के पंजां ने अमृत तैयार किया ते जेड़ियां पंज अमृत दियां बाणियां ओही पंज नितनेम दियां बाणियां। की कारण कि जेड़ियां नितनेम दियां ओ अमृत दियां बाणियां, जेड़ियां अमृत दियां नितनेम दियां। इहदा मतलब इह सी कि अज गुरु दी हजूरी विच पंज जदों बाटे विच जल पा के पतासे मिष्ठान पा के उस सर्ब लोह दे बाटे विच खंडे नूं जदों फेरदे ने पंज बाणियां नाल जल अमृत बनता है ते रोज अमृत वेले उठ के जदों पंज बाणियां दा टेक के नितनेम करे ते सच जानी रोज तेरे अंदर अमृत दा संचार होवेगा। यही कारण कि पंज बाणियां नितनेम दियां ते पंज बाणियां अमृत वेले पढ़न दियां रख दित्तियां। मैं जिहड़ी बेनती कर लगा, हजूर कहिंदे ने अमृत छकन तो बाद फिर कमाई वाले पासे तू तुरना है। भांडा धोए बैस धूप देवो तौ दूधा को जावो, दूध करम फुन सुरत समायन होए निराश जमावो, जपो ता एको नामा अवर निराफल कामा। फिर अंदर दा अमृत किवें प्रगट होना है, ए मन ईटी खात करो। कमाल दी गल कि जे अंदरों अमृत नूं लैणा ही, अमृत छकन तो बाद अपनी शख्सियत नूं रिड़कना है ते इहदे रिड़कन दे नाल अंदरों अमृत दे फुहारे फुटणगे। साहिब ने कहा ए मन ईटी खात करो, जिवें बीबियां दुध रिड़कदियां ने ते लक्कर दियां गुलियां नूं इटियां नूं खत्थां तों छड़दियां नहीं, जिन्नी देर तक मक्खन ना निकले अपने मन नूं इटियां दी तरह गह लवीं ते रसना नाल तू गुरु दा बख्शिया मंत्र जपी, सच जानी ओ रिड़कन नाल तेरे अंदरों भी अमृत निकलेगा। ता तेनूं अमृत छकाया है। ए मन ईटी खात करो, फुन नेत्रों नींद ना आवे, रसना नाम जपो तब मतिया अगली तो के इन बिद अमृत पावो। ए तरीका है कि तेरे अंदरों अमृत दा संचार होवे। दूसरी गल, जप साहब असी संपूर्ण करने हैं। जप जी साहब ओदी अखीर वाली पौड़ी कदी पढ़ियो, हकीकत विच साडे अंदर दी शख्सियत नूं अंदर दे गुणा नूं अभारन वास्ते दाते ने अमृत दी दात दित्ती। जे घिओ दुध विचों प्रगट करना है ओनू बाहरों जाग लाण दी लोड़ है। गुरु के सिखो लक्कड़ विच अग है पर अग नूं प्रगट करन लई भी बाहरों अग चाहीदी है। ते जे गुरमुखा तेरे अंदर नाम दे भंडारे ने, इन्नी कमाई तेरी कोई नहीं, तू अंदरों अमृत प्रगट कर लै, गुर प्रसाद लै, जदों गुरु कृपा करे ते अंदरों भी अमृत प्रगट होवेगा। साहब ने शब्द वरते ने, असीं एक तुक पढ़ने हां। दातार ने बहुत कमाल दा उत्थे बचन कहा, एक तुक विच उत्तर दे दिता। कहन लगे कि नानक अमृत एक है, दूजा अमृत नाहे। आपां पढ़ने जिन वडियाई तेरे नाम की, ते रते मन माहे। नानक अमृत एक है, दूजा अमृत नाहे, नानक अमृत मने माहे। हुण अगली तोके पाईए गुर प्रसाद, है तेरे अंदर पर जरा अंदर वाला उहने भी प्रगट गुरु की कृपा नाल होना है। गुर प्रसाद तो बिना नहीं। दुध विचों मक्खन निकलता है रिड़कन दे नाल, अग लकड़ विचों निकलती है बाहरों अग लाण दे नाल। और गुरु के सिखा धरती तो सारी ते पानी है पर चेते रखी प्रगट उत्थे हुंदा जिथे किसी ने मुशक्कत की होगी। पिछले दिन एक बेनती की सी, बड़ा फर्क है आत्म रस दा, क्योंकि खालसा आत्म रस नूं मानण वाला नहीं, मानण वाला है। यह केवल सुकी ऊपर वाली केवल खेड नहीं। देखो असी हुण क्यों साडे अंदर भरमे, क्योंकि नाम अभ्यास नहीं, बाणी दा सिमरन नहीं, केवल दो चार गल्लां सुनिया पढ़िया उसे नूं लै के तुर पन्ने नहीं। गुरमुखो खालसा तां है ही जिन्हें आत्म रस नूं चख्या होया। साहब ने शब्द भी वरते सन, आत्म रस जे जानकी सो है खालस देव। जिन्हें आत्म रस नूं माणिया है वह खालसा है, ते जिन्हें आत्म रस नूं माणिया है ना उहदे कोल बैठ के भी अंदर नूं सकून मिलदा है। जिहड़ी मैं बेनती कर लगा कि पानी सारी धरती ते वे, पर जिथे खूह ते पानी प्रगट हो जाए ना लोकां दे हथ उत्थे अड्डे जांदे ने। जिथे धरती पाड़ के नलके विचों पानी प्रगट होवे हथ उत्थे जाके अड्डे जांदे ने, बुक ओक उत्थे बणदी है। तो सजना जिस खालसे दे अंदर अमृत प्रगट हो जाए सच जानी बदो बदी बंदे दा अंदर उहदे सामने चुक जांदा है। जिहड़ी मैं बेनती कर रहा कि इस खंडे बाटे दा अमृत दा भाव एवे कि साडे अंदरों अमृत दा संचार हो सके, वह तां होवेगा कि नानक अमृत मनै माहे।
پائی ہے گر پرساد جے گرو دی کرپا ہو جائے تے گرو جی دی پارش کلا وچ ورت دی ست گرو نے جڑا امرت دتا ہے پھر اے دی الوکک شکتی کنی کوئے ارمب تا میں کیتی سی امرت دا اکھری ارتے اے مرت جڑا موت تو بچا دے بڑے لوکاں نے موت تو بچن لی امرت لبیا پر میرے ست گرو نے کیا موت تا پھر بھی آنی ہے جدن شیخ نو امرت دتا پہلی گل کہ میں تینو مرن دی جان سکھانی چاہنا ہے جس موت تو لوک ترندے نے تینو مرن دی جان چاہ دے تے صدا لی امر ہو جاوے گا یہی کارن کہ پنجاں دے شیش منگے تے دیکھو جدو کل وی بھائی صاحب ہوراں نے میر منو دا ذکر کیتا میں کہنا انہاں لوکاں نو پڑھ کے دیکھو جنہاں لوکاں نے امرت دھاریاں دے جلوے دیکھے گل کرنی بڑی سوکھی ہے اج ٹچرا کردے نے ساڈے لوگ اس بانے نو یہ کارن یہ کیونکہ کمائی آپ بھی نہیں کرتے اونی کمائی ہوے کسی کی یورت کی ہے کوئی اکھ چوک کے دیکھ جائے نادر نے یہ گل زکریے نو پوچھی سی آپ نو پتا ہے بھائی صاحب اتہاس دے کھوجی نے نادر ایک آجڑی سی آجڑیاں دا پتر بھیڈاں چارن والا سی جس دن انہیں دلی فتح کیتی گل انہیں بھی کرپان دی کیتی تے جس دن کلگی والے نے امرت دتا گل انہیں بھی کھنڈے دی کیتی بس کنا فرق ہے امرت وچ تے ایک عام بندے کیول ہنکاری وچ نادر دلی نو جتیا تے محمد شاہ رنگیلا ہارے نادر دا پتر ناصر او دا رشتہ او دا ویاہ او دا نکاح محمد شاہ رنگیلے دی لڑکی نال کیتا گیا کہندے جدو ناصر محلہ وچ گیا نادر دا پتر ناصر محل وچ گیا تے اوتھے بیٹھیاں کڑیاں نے اوتھے بیٹھیاں اس محمد شاہ رنگیلے دی بچی دیاں سخیاں نے اینے پوچھ لیا سی آ تا گیا ہے تیرا کرسی نامہ کی کیونکہ انہوں پتا سی میرا باپ آج دی کرسی نامہ کی دسنا سی چپ کر گیا انہاں پھر پوچھا ناصر تیرا کرسی نامہ کی ہے تے او چپ کر گیا تے واپس آ گیا مایوس ہو کے تے نادر نے پوچھا کہندا بیٹا کہ اے پسر تو اتنا مایوس کیوں میں کہن لگا ابا جان محل وچ گیا انہاں نے میرا تو میرا کرسی نامہ پوچھا تے کہندے نے نادر کہندا تو اتر کی دتا اس گل وال تھوڑا جا توجہ دیو جیڑی دات میرا کلگی والا دے کے گیا ہے کہن لگے بیٹا تو کی اتر دتا ہے کہن لگا میں اتر کی دیندا میں چپ کر کے آ گیا مینو پتا ہے میرا باپ آجڑی سی آجڑیاں دا پتر ہے کہندے نے نادر نے اسی وقت اپنی میان وچوں اپنی شمشیر نو کڈیا تے کہندا واپس جا میرا کرسی نامہ دس کے آئی اوتھے فارسی دے شبد نے کہ منم ناصر یہ جا کے شبدوں نے کہے کہندا تیرے تو پرسیا بھی تیرا کرسی نامہ کیے تے بیٹا کرسی نامہ جا کے دسی منم ناصر یہ درتھے میں ناصر ہاں پسرے نادر میں نادر دا پتر ہاں پسر درتھے پتر منم ناصر پسرے نادر نادر پسرے وا شمشیر تے جا کے کہ نادر آجڑی دا پتر نہیں آ نادر جیڑا او اپنی تلوار دے جوڑ نال ودیا ہے تے نادر دا کرسی نامہ کیول تلوار ہے دھیان دیو اس ہنکاری بندے نے یہ شبد کہہ دیتے کہ جا کے کرسی نامہ دس کہ تو ناصر ہیں میرا باپ نادر ہیں تے نادر شمشیر وچوں زور وچوں پیدا ہویا ہے میں کہنا جڑا شمشیر دا مان کردا سی جدو پنجاب دی دھرتی تو سکھاں نے کھولیا کیتا انہیں پوچھیا کہندا زکریے اے کون نے جڑے میری شمشیر دی میری تلوار دی تاک سامنے اے چکے نہیں تے میں ایک بےنتی کراں اج میں پڑھیا جدو تے من وچ آیا سنگت وچ بےنتی کراں گا ایک بندہ تلوار دی زور نال اپنی گل مناندا ہے او بندہ ہار کے پوچھدا ہے کہ میری شمشیر سامنے چکے کیوں نہیں تے اگو زکریا اتر دیندا ہے سچ جانی تیری شمشیر ایک تاری ہے اے جس کھندے وچوں نکلے نے او دو تارا ہے تیرے کول کیول ایک تاری تلوار ہے یہ کھندے وچوں نکلے نے اوتھے جڑے شبد کہ گیانی گیان سنگھ ہونا نے پنت پرکاش وچ درج کیتے نے بھائی صاحب بڑی بیٹھے نے انہاں نوں یاد ہونے نے شبد انہیں پوچھیا بھی سکھ کون نے کہن لگا بھی سکھ گرو نانک انہاں دا مرشد ہویا ہے کہندا انہاں نوں ختم کر دے کہندا ختم ہو نہیں سکدے کل نوں میں عرض کرنی ہے تلوار دی تھاں کھنڈا ہی کیوں ورتے ہے کیونکہ آپاں اگلے دن چلنا ہے حضور نے اوتھے انہوں پوچھتا ہے جدو نادر زکریے نوں کہ کون نے کہندا سکھ انہاں دا مرشد گرو کہندا اے ختم کیوں نہیں ہوندے کہندا انہاں دا دسواں پیر
ਇਹਨਾਂ ਨੂੰ ਆਬੇ ਹਯਾਤ ਦੇ ਗਏ, ਪੀਂਦੇ ਨੇ। ਕਹਿੰਦਾ ਮੈਂ ਅੱਖਾਂ ਨਾਲ ਦੇਖਿਆ ਜਿਹੜੇ ਲੋਕ ਸਾਡੇ ਸਾਹਮਣੇ ਹੱਥ ਜੋੜਦੇ ਨੇ ਅੰਮ੍ਰਿਤ ਤੋਂ ਪਹਿਲਾਂ ਤੇ ਜਦੋਂ ਆਬੇ ਹਯਾਤ ਪੈਂਦੇ ਨੇ ਪੀਂਦੇ ਨੇ, ਇੱਕ ਜਣੀ ਸਾਡੀ ਪੂਰੀ ਦੀ ਪੂਰੀ ਮਖਿਮ ਨੂੰ ਰੋਕ ਕੇ ਖਲੋ ਜਾਂਦਾ। ਉਹਨੇ ਕਿਹਾ ਕਹਿੰਦਾ ਆਬੇ ਹਯਾਤ ਖੋਲਾ। ਇਹਨਾਂ ਤੋਂ ਅੰਮ੍ਰਿਤ ਖੋਲਾ ਨੂੰ ਸ਼ਦਾਈ ਨੂੰ ਕੀ ਪਤਾ ਵੀ ਆਬੇ ਹਯਾਤ ਕੀ ਚੀਜ਼ ਸੀ। ਕਹਿੰਦਾ ਇਹਨਾਂ ਤੋਂ ਅੰਮ੍ਰਿਤ ਖੋਲਾ ਹੈ। ਉਹ ਕਹਿੰਦਾ ਜਿੰਨੀ ਦੇਰ ਤੱਕ ਸਿੱਖ ਜਿਉਂਦੇ ਰਹਿਣਗੇ ਉਹ ਐਸਾ ਆਬੇ ਹਯਾਤ ਦੇ ਗਿਆ ਜਿਹਨੇ ਕਦੀ ਖਤਮ ਨਹੀਂ ਹੋਣਾ। ਕਹਿੰਦਾ ਕਿਉਂ? ਕਹਿੰਦਾ ਜਿੱਥੇ ਇਹਨਾਂ ਦੇ ਗੁਰੂ ਦਾ ਹੋਵੇਗਾ ਪ੍ਰਕਾਸ਼, ਪੋਥੀ ਸਾਹਿਬ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਦਾ ਚੇਤੇ ਰੱਖੀ, ਪੰਜ ਹੋਣਗੇ ਇਕੱਠੇ, ਉੱਥੇ ਇਹੋ ਜਿਹੀ ਕਲਾਮ ਇਹੋ ਜਿਹੀ ਬਾਣੀ ਦੱਸ ਗਿਆ। ਆਮ ਪਾਣੀ ਲੈਂਦੇ ਨੇ ਤੇ ਬਾਣੀ ਪੜ੍ਹਦੇ ਨੇ। ਕਹਿੰਦਾ ਜਿੱਥੇ ਬਾਣੀ ਪੜ੍ਹਨ ਉੱਥੇ ਅੰਮ੍ਰਿਤ ਬਣਾ ਲੈਂਦੇ। ਉਹਨੇ ਸ਼ਬਦ ਵਰਤੇ ਸਨ, ਉਹ ਕਹਿ ਕੇ ਸੰਪੂਰਨਤਾ ਕਰਨੀ ਹੈ। ਕਹਿਣ ਲੱਗੇ ਮੁਰਸ਼ਦ ਇਨਕਾ ਵਲੀ ਭਇਓ ਹੈ, ਇਨਕੋ ਆਬੇ ਹਯਾਤ ਦਇਓ ਹੈ। ਅਗਲੀ ਗੱਲ ਸੀ, ਕਹਿੰਦਾ ਐਸੀ ਗਇਓ ਕਲਾਮ ਬਤੈ ਹੈ, ਜਿਸੇ ਬਣਾਏ ਸੁਧਾ ਯੇ ਲੈ ਹੈ, ਸੋਏ ਪਿਲਾਏ ਲੋਕਣ ਕੈ ਤਾਈ, ਸਿਆਰਨ ਤੇ ਸਿਆਰ ਦਾ ਅਰਥ ਇੱਥੇ ਗਿੱਦੜ ਹੈ। ਕਹਿਣ ਲੱਗੇ ਐਸੀ ਗਇਓ ਕਲਾਮ ਬਤੈ ਹੈ, ਜਿਸੇ ਸੁਧਾ ਬਣਾਈਏ ਲੈ ਹੈ, ਸੋਏ ਪਿਲਾਏ ਲੋਕਣ ਕੈ ਤਾਈ, ਸਿਆਰਨ ਤੇ ਸਿੰਘਲੇਤ ਬਣਾਈ, ਗਦਬ ਅਸਰ ਤਿਸ਼ਕਾ ਹਮ ਦੇਖਾਂ, ਬੁਝਦਿਲ ਹੋਵਤ ਸ਼ੇਰ ਬਿਸ਼ੇਖਾਂ। ਕਹਿੰਦਾ ਕਾਨ ਨਾ ਕਿਸਮੂ ਕੀ ਇਹ ਰਾਖਤ, ਸ਼ਹਿਨ ਸ਼ਾਹ ਖੁਦ ਹੀ ਕੋ ਭਾਖਤ। ਕਹਿੰਦਾ ਮੇਰੇ ਬਾਰੇ ਕੀ ਖਿਆਲ ਹੈ? ਉਹ ਕਹਿੰਦੇ ਤੇਰੇ ਬਾਰੇ, ਕਹਿੰਦੇ ਅਵਰ ਜਵ ਜੀਵ ਸਭ ਜਿੰਨੇ ਨੇ, ਅਵਰ ਸਬਨ ਸਭ ਜੀਵ 84, ਮਾਨਤ ਆਪ ਤਾਂ ਹੈ ਅਵਿਨਾਸ਼ੀ। ਤੈਨੂੰ ਤੇ 84 ਦਾ ਕੀੜਾ ਕਹਿੰਦੇ ਨੇ, ਆਪਣੇ ਆਪ ਨੂੰ ਅਵਿਨਾਸ਼ੀ ਕਹਿੰਦੇ ਨੇ। ਉਹ ਗੁਰੂ ਕੇ ਸਿੱਖਾਂ ਨਾਸਰ ਦੇ ਕੁਰਸੀ ਨਾਮਾ ਦੱਸਿਆ ਸੀ, ਮੇਰਾ ਬਾਪ ਨਾਦਰ ਹੈ, ਨਾਦਰ ਤਲਵਾਰ ਦੇ ਜ਼ੋਰ ਵਿੱਚੋਂ ਪੈਦਾ ਹੋਇਆ ਹੈ। ਉਹ ਤੇਰਾ ਤਾਂ ਕੁਰਸੀ ਨਾਮਾ ਹੈ, ਮੈਂ ਅਨੰਦਪੁਰ ਦਾ ਵਾਸੀ ਹਾਂ, ਨਾਨਕੇ ਗੁਰੂ ਕੇ ਲਾਹੌਰ ਨੇ, ਮਾਂ ਮੇਰੀ ਸਾਹਿਬ ਕੌਰੇ, ਬਾਪੂ ਮੇਰੇ ਦਾ ਨਾਮ ਗੁਰੂ ਗੋਬਿੰਦ ਸਿੰਘ, ਦਾਦਾ ਮੇਰਾ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ। ਕੀ ਇਸ ਕੁਰਸੀ ਨਾਮੇ ਕਹਿਣ ਤੋਂ ਤੂੰ ਕਿਉਂ ਪਿੱਛੇ ਡਰਨਾ ਪਏ? ਕੀ ਤੈਨੂੰ ਇਹ ਕੁਰਸੀ ਨਾਮਾ ਚੰਗਾ ਨਹੀਂ ਲੱਗਦਾ? ਤਨ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਕਰੇ ਸਮਾਂ ਸਮਾਪਤ ਹੈ, ਅੱਗੇ ਲੜੀ ਆਪਾਂ ਕੱਲ ਨੂੰ ਤੋਰਾਂਗੇ। ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ।